0: वन्दे शैलसुतसुत गणपते सिद्धिप्रदं कामदं शान्ताकारं भुजगशयनं पद्मनाभ सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं
1: सुभागं
0: लक्ष्मीकान्तं कमलनयनं जगद्भिर्ध्यानगम्यं वन्दे विष्णुभवाभयहरं
1: सर्वलोकैकनाथं
0: गणे नारायण रुद्रे अम्बिके भास्करे तथा भिन्न भिन्न नं कर्तव्यं पञ्चदेव।

0: पदे दुख जनईले जगन्नाथ को पदे दुख जनईले
1: जनईले
0: सुना न परामे गजबा
1: जीवा
0: कहन।